0: آواز منفرد، حوصلے بلند اور لگن ہے سچی، اسی لیے تو یو سی پی کی دنیا کے ساتھ یہ دوستی ہے پکی۔ کیپ یور ایئرز ہیلدی ود ایف ایم 92.6۔
1: ایک نیا انداز،
2: ایک نئی سوچ،
1: ایک نئی پہچان،
2: ایک نئی لگن۔
1: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان۔
2: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
1: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
2: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، یو سی پی نمبر ون۔
3: یو سی پی نمبر ون
1: جب ملتی ہے لگن،
2: محنت،
1: کامیابی اور خلوص،
2: تو بنتی ہے
1: یو سی پی کی دنیا۔
2: آپ سن رہے ہیں ایف ایم 92.6،
1: سنتے رہیے۔
4: السلام علیکم سامعین، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا، اور میں ہوں آپ کا میزبان حمزہ احمد رضا۔ فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن آر میں آج ہم بات کریں گے ایک اہم ترین ٹاپک پہ، جو کہ ہے فیکلٹی انڈسٹری لائزون۔ فیکلٹی انڈسٹری لائزون ہے کیا اور کس طرح کام کرتا ہے، اسی پہ بات کریں گے۔ ہمیں پروگرام میں جوائن کیا ہے ڈاکٹر سلیم اختر مگرانہ نے، جو کہ اسسٹنٹ پروفیسر یونیورسٹی آف سینٹرل پنجاب ہیں، اور اس کے ساتھ ساتھ فیکلٹی انڈسٹری لائزون آفیسر فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن اور پی ایچ ڈی پروگرام کو بھی کوآرڈینیٹ کر رہے ہیں۔ سر بہت شکریہ آپ کے قیمتی ٹائم کا، اور سر سب سے پہلے آپ سے جانوں گا کہ فیکلٹی انڈسٹری لائزون پروگرام ہے کیا اور اس کا بنیادی مقصد کیا ہے۔
5: تھینک یو حمزہ فار ہیونگ می ان یور پروگرام۔ بیسیکلی میں آپ کو بتاؤں کہ فیکلٹی انڈسٹری لائزون پروگرام جو ہے وہ ایک ایسا اسٹریٹجک اقدام ہے جو کہ یو سی پی اور انڈسٹری کے درمیان بیسیکلی مؤثر تعلق کو قائم کرنے کے لیے بنایا گیا ہے۔ بین الاقوامی سطح پر بھی تعلیمی ادارے اپنے نصاب کو انڈسٹری کے ساتھ ہم آہنگ رکھتے ہیں، تاکہ طلبہ کو جدید تقاضوں کے مطابق تیار کیا جا سکے۔ اسی طرز پر یہ پروگرام جو ہے وہ طلبہ کو کلاس روم سے نکال کر حقیقی پروفیشنل ماحول سے جوڑتا ہے، ان کو نئے تجربات سے گزارتا ہے، انڈسٹری کے اندر موجود جو ریکوائرمنٹس ہیں ان کے حوالے سے جو ہے وہ ان کو ہم آہنگ کرتا ہے۔ تو بیسیکلی اس کا جو مقصد ہے وہ اب نہ صرف امپلائیبلٹی کو بہتر بنانا ہے، بلکہ اس کا مقصد جو ہے وہ ایسی تعلیم دینا ہے جس سے طلبہ جو ہے وہ عملی تجربہ حاصل کر سکیں، انڈسٹری میں جائیں، وہاں پہ وزٹ کریں، اپنی گریجویشن کے بعد جو ہے وہ فوری طور پر جاب مارکیٹ کے لیے اپنے آپ کو تیار سمجھیں۔ اور اس طرح کے پروگرام سے نہ صرف انفرادی سطح پر ترقی ہوتی ہے، بلکہ مجموعی طور پر بھی تعلیمی معیار جو ہے وہ بہتر ہوتا ہے۔ اور بیسیکلی میں آپ کو بتاؤں کہ ہمارے پروریکٹر صاحب کا جو ویژن ہے وہ یہ ہے کہ اب ہم طلبہ کو کلاس روم سے نکال کر انڈسٹری میں لے کے جا رہے ہیں۔ تو یہ جو ہمارا فیکلٹی انڈسٹری لائزون پروگرام ہے بیسیکلی وہ اس ویژن کو پورا کرنے کے لیے بنایا گیا ہے۔
4: پریکٹیکل جو ہے، پریکٹیکل تو واقعی بہت ورتھیبل ہے، اور آج کل تو پریکٹیکل کی ڈیمانڈ بھی ہے، ظاہری بات ہے تھیوری کے ساتھ ساتھ پریکٹیکل بھی ہے، وہ بہت اہمیت کا حامل ہے۔ اور یونیورسٹی اور انڈسٹری کے درمیان جو کنیکشن ہے وہ کہاں تک امپورٹنٹ ہے، کیونکہ ایک اسٹوڈنٹ کا جو پریکٹیکل میں آنا وہ یونیورسٹی کے لیے تو کارآمد ہے، لیکن یونیورسٹی کا اور کسی انڈسٹری کا مل کے کام کرنا وہ کتنا مؤثر ثابت ہوتا ہے؟
5: جی بالکل ٹھیک کہا آپ نے۔ بیسیکلی جو انٹرنیشنل ریسرچز ہیں وہاں سے یہ ثابت ہوتا ہے کہ دنیا بھر میں وہی تعلیمی نظام جو ہے وہ زیادہ کامیاب ٹھہرتا ہے جو انڈسٹری کی ضروریات کے مطابق خود کو اپ ڈیٹ رکھتا ہے، جہاں طلبہ براہ راست انڈسٹری میں کام کرتے ہوئے سیکھتے بھی ہیں۔ اور اسی وجہ سے پاکستان میں بھی اس طرح کا ماڈل جو ہے وہ اپنایا گیا ہے ہماری یونیورسٹی کے اندر، یو سی پی کے اندر۔ اور اس پروگرام سے یونیورسٹی اور انڈسٹری کے درمیان نہ صرف رابطہ مضبوط ہوتا ہے، بلکہ جو یونیورسٹیز ہیں وہ اپنا نصاب جو ہے وہ انڈسٹری کی ریکوائرمنٹس کے مطابق زیادہ ریلیونٹ بنانا سٹارٹ کر دیتے ہیں۔ ان کو پتہ چل جاتا ہے کہ اس وقت انڈسٹری کے اندر ریکوائرمنٹس کیا ہیں، کیا اپ ڈیٹس آ چکی ہیں، کیا نئی انوویشنز آ چکی ہیں، کیا نئی ٹیکنالوجی آ چکی ہے، تو اس کے مطابق انہوں نے اپنے جو سلیبس ہے اس کو کیسے اپ ڈیٹ کرنا ہے۔ انڈسٹری کو اس سے یہ فائدہ ہوتا ہے کہ انڈسٹری کو نہ صرف سکلڈ वर्कर मिलता है, ना सिर्फ स्किल्ड ह्यूमन रिसोर्स मिलता है बल्कि उसके साथ साथ ऐसे लोग भी उनको मिलते हैं जो कि क्रिटिकल थिंकिंग रखते हैं, जो इंडस्ट्री के अंदर जहां पर भी डेफिशिएंसीज हैं या जहां पर भी चीज़ों को अपग्रेड करने की ज़रूरत है या जहां पर भी इंडस्ट्री जो है वो कहीं पर अपने प्रॉब्लम्स को सॉल्व नहीं कर पा रही, तो ये जो नए स्टूडेंट्स जब इंडस्ट्री में जाते हैं इस तरह की क्रिटिकल थिंकिंग के साथ, डिफरेंट अप्रोचेस के साथ, इस एक्सपोजर के साथ और अपडेटेड सिलेबस के साथ, तो डेफिनेटली वो वहाँ पर उनके लिए ज़्यादा बेनिफिशियल जो है वो साबित होते हैं।
4: बिल्कुल, प्रैक्टिकल की बात आपने की, यूनिवर्सिटी को किस तरह इंगेज करती है स्टूडेंट्स को। और आजकल तो एआई का दौर है और टाइम से टाइम जो है वो नई इनोवेशंस मीडिया में भी आती हुई हमें नज़र आती हैं। और यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब जो है बेसिकली मीडिया डिपार्टमेंट किन किन इदारों के साथ काम कर रहा है और कौन से इदारे जो हैं वो इनके साथ कनेक्शन में?
5: देखें, पाकिस्तान की मीडिया इंडस्ट्री जो है वो वेल एस्टेब्लिश्ड और वेल नॉन मीडिया इंडस्ट्री है, ठीक है। हमारे पास बड़े न्यूज़ चैनल्स मौजूद हैं, हमारे पास एंटरटेनमेंट के प्लेटफॉर्म्स मौजूद हैं, हमारे पास एडवर्टाइजिंग पीआर की बड़ी फर्म्स जो हैं वो यहाँ पर मौजूद हैं। तो बेसिकली यूसीपी ने और फैकल्टी ऑफ मीडिया एंड मैस कम्युनिकेशन ने इन बहुत से बड़े इदारों के साथ अपनी कोलेबोरेशंस कर रखी हैं, एमओयूज साइन कर रखे हैं, जिसमें दुनिया न्यूज़ है, सिटी न्यूज़ नेटवर्क है, जिसमें सुनो न्यूज़ है, जिसमें मैसेज कम्युनिकेशन है, मार्शमेलो कम्युनिकेशन है, ठीक है, तो रेडियो पाकिस्तान है। तो इनके साथ हमारी कोलेबोरेशंस चलती रहती हैं, हमारी पार्टनरशिप्स जो हैं वो चलती रहती हैं। तो बेसिकली ये जो प्रोग्राम है ये टैलेंट डेवलपमेंट, जब इन लोगों के साथ हमारी कोलेबोरेशंस चल रही होती हैं तो ये डिफरेंट लेवल्स के ऊपर आके हमारे स्टूडेंट्स को असेस करते हैं, यहाँ पर डिफरेंट अपने सेशंस करते हैं और टैलेंट को डेवलपमेंट करने के जो है वो ये काम आता है। तो जब ये यूनिवर्सिटीज़ और कंपनीज मिलकर काम करती हैं तो उससे ना सिर्फ तुलबा को प्रोफेशनल्स के साथ काम करने का मौका मिलता है और हमारे बहुत से स्टूडेंट्स जो हैं वो इस वक्त इसी प्रोग्राम के अंडर जो है वो डिफरेंट मीडिया इंडस्ट्री के अंदर काम कर रहे हैं, वेल नोन चैनल्स के अंदर अच्छी पोजीशंस के ऊपर यहीं से सिलेक्ट होके गए हैं और इस वक्त जो है वो अपने ड्यूटीज़ परफॉर्म कर रहे हैं वहाँ पर। तो इससे न सिर्फ कनेक्शंस बनते हैं बल्कि इंडस्ट्री के साथ एक्सपोजर भी होता है स्टूडेंट्स का और उनको पता होता है कि इंडस्ट्री में कहाँ कहाँ पे क्या मार्जिन्स हैं उनके लिए और किन फील्ड्स में वो जा सकते हैं, तो उनको एक्सप्लोर करने का भी मौका मिलता है।
4: बिल्कुल, तलबा को एक्सप्लोर करने का मौका मिलता है। और यहाँ पर वक्त हुआ है छोटे से म्यूजिकल ब्रेक का, सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: ये हुनर नहीं महारत है, ये सिर्फ रेडियो नहीं एक नई आवाज है जो बनाए आपके दिन को और खूबसूरत। आपकी दुनिया हमारी दुनिया, यूसीपी की दुनिया, एफएम 92.6।
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन।
1: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन।
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: यूसीपी की दुनिया।
2: आप सुन रहे हैं एफएम 92.6।
1: सुनते रहिए।
3: अस्सलाम वालेकुम सामेईन, एफएम रेडियो 92.6 यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के एफएम रेडियो से आप सबको एहसान अहमद का सलाम। FOL के हफ्तावार प्रोग्राम में आज हमारे साथ मौजूद हैं जाहिद फ़ारूक साहिब। उनसे पूछेंगे कि आज एक आम इंसान के लिए किस तरह से ज़रूरी है कि वो कानून को समझे। तारुफ कराता चलूँ जाहिद साहिब का, तो जाहिद साहिब गुज़िश्ता 5 सालों से कानून की तालीम हासिल किए जा रहे हैं और लॉ मूड के अंदर एक नुमाया कामयाबी हासिल किए, इंटरनेशनल लेवल पर भी तालीमी सरगर्मियाँ अंजाम दे रहे हैं। फिल वक्त शोबा तदरीस से ताल्लुक़ रखते जाहिद साहिब इंटरनेशनल स्कूल्स में कानून की तालीम दे रहे हैं, तो आज उनसे जानेंगे कि किस तरह से एक आम इंसान के लिए ज़रूरी है कि वह कानून को समझे।
4: जी, थैंक यू सो मच एहसान भाई, थैंक यू सो मच फॉर द काइंड इंट्रोडक्शन। आई वुड लव टू आंसर ऑल योर क्वेश्चंस। आई वुड लाइक कि आप पहले क्वेश्चन से स्टार्ट करें, तो हम स्टार्ट करते हैं।
3: पहला मेरा सवाल ये होगा कि आप एक आम इंसान को क्या तजवीज़ पेश करते हैं कि वो किस तरह से कानून को समझे और उस पर अमल दरामद करे।
4: इस सवाल को एड्रेस करने के लिए आई थिंक पहले हमें यहाँ से स्टार्ट करना चाहिए था कि लॉ बेसिकली होता क्या है। जो हमारी लीगल स्टडीज़ हैं उसके अंदर ये एक काफ़ी डिबेटेबल क्वेश्चन है कि लॉ बेसिकली होता क्या है। तो डिफरेंट वैसे तो हमारे ऑथर्स हैं, स्कॉलर्स हैं, उसको हर कोई अपनी वर्डिंग में इसको डिफाइन करता है, लेकिन एक जो हमारे पास एक वेल स्ट्रक्चर्ड फिलहाल के लिए जो हमारे पास डेफिनेशन है, उसमें ये कहा जाता है कि ये बेसिकली सेट ऑफ रूल्स होते हैं जो कि सोसाइटी को रेगुलेट करने के लिए हमेशा स्टेट बनाती है। तो इन रूल्स को जानने के लिए डिफरेंट रूल्स होते हैं। जहाँ तक हमारे पाकिस्तान के लॉ का ताल्लुक है, तो पाकिस्तान के अंदर जितने भी लॉज बनते हैं वो हमेशा ही नेशनल असम्बली पहले पास करती है, उसके बाद सेनेट पास करती है, या फिर अगर सेनेट से ओरिजिनेट हो रहे हों तो फिर वो बाद में नेशनल असम्बली उसे पास करती है, बाद में एसेंट के लिए जाते हैं प्रेसिडेंट के पास। प्रेसिडेंट जैसे ही वो एसेंट दे देता है तो अकॉर्डिंग टू द कॉन्स्टिट्यूशन ऑफ पाकिस्तान इट बिकम्स अ लॉ। तो इस लॉ को ये भी रिक्वायरमेंट होती है कि जो भी लॉ बनाया जाएगा उसको ऑफिशियल गजट के अंदर पब्लिश किया जाएगा। सो बेसिकली जो ऑफिशियल गवर्नमेंट गजट्स हैं, दोज आर द बेसिकली सोर्सेज ऑफ एवरी लॉ। तो जितने भी लॉज होते हैं वो पहले गजट के अंदर पब्लिश होते हैं। उसके अलावा जो नेशनल असेंबली की वेबसाइट है, आप वहां पर भी जाएं तो आपको जितने लेटेस्ट लॉज आ रहे होते हैं वहां पर भी मिल जाते हैं। उसके अलावा डिफरेंट और भी सोर्सेज हैं, जैसे पाकिस्तान कोड हो गया, अगर पंजाब के लॉज आप देखना चाह रहे हैं तो उसके लिए पंजाब कोड है, तो आप उस वेबसाइट पर भी जा सकते हैं और वहां से आपको काफी अच्छे और जो जो आप चाह रहे हैं, जिस लॉ को आप देखना चाह रहे हैं, आपको मिल जाएंगे।
3: जी साहिद साहब, बहुत शुक्रिया। आज AI का ज़माना है, सोशल मीडिया है हमारे पास, तो हमारे लिए तो बहुत आसानी हो गई है कि हम कानून को बहुत अच्छे तरीके से समझ सकते हैं। क्या आप ये समझते हैं कि सोशल मीडिया के ज़रिए भी हमें कानून की तालीम को हासिल कर लेना चाहिए?
4: एग्जैक्टली, आजकल सोशल मीडिया एक बहुत ही अच्छा टूल है जिसके थ्रू लॉ तो एक फील्ड है, मुझे लगता है कि कोई ऐसी फील्ड रह ही नहीं गई जिसको आप सीख नहीं सकते। अब जैसे आपने एग्जांपल दी AI की, AI एक बेस्ट टूल है आजकल के ज़माने में जिसके थ्रू आप कोई भी चीज़ सीख सकते हैं। आपने सिर्फ उसे एक प्रॉम्प्ट देना होता है जिसके थ्रू जो आपका रिक्वायर्ड आंसर होता है वो आपको उसी वक्त जनरेट करके दे देता है। तो इसी तरह आप लॉ भी AI के थ्रू सीख सकते हैं, लेकिन اور جیسے کہا جاتا ہے کہ اکثر ہمارا ویسے دین کے لیے اگزامپل دی جاتی ہے کہ اگر آپ قرآن سیکھنا چاہتے ہیں تو کسی نہ کسی استاد کے انڈر ان کی سپرویژن کے اندر سیکھیں. تو آپ کو ایگزیکٹلی لا شاید صحیح طرح سے سمجھ نہ آئے انڈیپینڈنٹلی خود سے پڑھنے سے اے آئی کے تھرو, لیکن آپ کو ایک کرکس ایک آئیڈیا ضرور ہو جائے گا کہ لا ایکچولی ہے کہ.
3: یعنی سر اے آئی آج بطور ایک استاد بھی کردار ادا کر رہا ہے ہمارے معاشرے میں.
4: ایگزیکٹلی سو بیسیکلی یہ ایک جو پوائنٹ ہے دیٹ از ڈیبیٹیبل کہ وہ استاد کے طور پر کام کر رہا ہے کہ نہیں کر رہا. مجھے یہ لگتا ہے کہ آپ اے آئی سے صحیح والا آنسر لینے کے لیے بھی آپ کو اتنی ٹریننگ کی ضرورت ہوتی ہے.
3: جی
4: اگر آپ کو پتہ نہیں ہے کہ آپ کو آنسر کیا چاہیے تو آپ وہ آنسر لے ہی نہیں سکتے. مجھے یہ لگتا ہے اگر موسٹ آف دا ٹائم میں ریسرچ کر رہا ہوں اگر مجھے کسی پوائنٹ کے اوپر کوئی اسسٹنس چاہیے تو موسٹ آف دا ٹائم ایسا ہوتا ہے کہ ڈفرینٹ آنسر آ رہے ہوتے ہیں. موسٹ آف دا ٹائم ایسا ہو رہا ہوتا ہے کہ اس پوائنٹ کے اوپر جو ڈفرینٹ ادر جورسڈکشن ہوتی ہیں ان کے لاز اے آئی پروڈیوس کر کے دے دیتا ہے مجھے. تو اس کے لیے ایسا ہوتا ہے کہ آپ کو خود سے پہلے نالج ہونا چاہیے کہ پاکستان کی فار ایگزامپل آپ اگر ریسرچ کر رہے ہیں کہ اس میں مجھے فلاں لا چاہیے یا فلاں اس پوائنٹ کے اوپر انٹرپریٹیشن چاہیے یا ریلیونٹ ججمنٹس ایٹسٹرا چاہیے, آل دو یہ ججمنٹس وغیرہ کی ایکسیس نہیں ہوتی. لیکن اگر آپ کو پتہ نہیں ہے, خود کو نہیں پتہ کہ پاکستان کے اندر کون سے لاز لاگو ہو رہے ہیں, تو اس سچویشن میں اگر اے آئی آپ کو کوئی بھی آنسر دے دے گا آپ نے اس کو مان لینا ہے. موسٹ آف دا ٹائم ایسا ہوتا ہے کہ جو انڈین لاز ہیں وہ آپ کو وہ پروڈیوس کر کے دے دیتا ہے کہ یہ دیکھیں یہ آپ کا آنسر ہے, لیکن موسٹ آف دا ٹائم وہ غلط بھی ہوتے ہیں.
3: اچھا سر یہ بتائیے گا کہ ایک عام انسان جب کوئی جرم کر لیتا ہے, آیا ہم ایک اشرف المخلوقات ضرور ہیں لیکن کہیں جرم کی کہیں گنجائش تو ہمارے اندر موجود ہے, تو کیا سمجھتے ہیں آپ کہ ایک جب انسان جرم کر لے تو وہ اتنا پریشان پاکستان کے اندر خاص طور پر کس طرح سے وہ پریشان ہو جاتا ہے اور اس کو کیا اپنی ایک لاہ عمل اپنانا چاہیے کہ وہ اپنے آپ کو اس سے نجات دے لے یا اپنی وہ سزا کو مکمل طریقے سے کر لے؟ کیونکہ ہمارے ہاں کوئی بھی جرم ہو جائے تو لوگ بہت زیادہ پریشانی کے عالم میں رہتے ہیں اور وکلاء تو پھر ہیں جہاں پر بہت اچھے آپ جیسے بھی ہیں تو وہاں پر کچھ ہمارے کرندے بھی موجود ہیں جو بس لپیٹنے میں رہتے ہیں کہ بس کلائنٹ ہمارا آئے تو پکڑیں اس کو اور اس سے پیسے جھنجھوڑیں. تو سر ایسے میں ایک عام انسان کے لیے کیا رہنمائی آپ کی ہوگی ہمارے لیے؟
4: اچھا تو جہاں سے آپ نے سٹارٹ کیا میں وہیں سے دوبارہ سٹارٹ کرنا چاہوں گا کہ جب جرم ہو جاتا ہے تو انسان پریشان ہوتا ہے. تو میں اس کے لیے پہلے آپ کو بتانا چاہوں گا, ڈسکس کرنا چاہوں گا, چونکہ آپ بھی ایک ماشاء اللہ سے انٹلیکچوئل ہیں اور لاء کے اسٹوڈنٹ ہیں تو آپ کو بھی ضرور آئیڈیا ہوگا کہ یہ جو کرائم بنائے جاتے ہیں بیسیکلی سوسائٹی کے اندر ڈیٹرنس کاز کرنے کے لیے بنائے جاتے ہیں. کہ اگر ایک ڈیلنکوئنٹ بیہیویئر اگر ایک بندہ شو کر رہا ہے تو اس کو کرٹیل کرنے کے لیے سرٹن کرائمز بنائے جاتے ہیں تاکہ اس بندے کے اندر ایک پریشانی انڈیوس کی جائے, تاکہ ایک تو وہ اس کے لیے سبق ہو اور اس کے ساتھ ساتھ جو باقی ممبرز ہیں آف دا سوسائٹی ان کے لیے بھی ایک سبق ہونا چاہیے تاکہ وہ یہ والا ایکشن کمٹ نہ کرے. سو بیسیکلی یہ ایک پرپز ہوتا ہے کرائم کا, کائنڈ آف ویسے تو اور بھی ہوتے ہیں لیکن یہ ان میں سے ایک ہے. لیکن جہاں تک آپ نے ایک لیگل سسٹم کی بات کی کہ لیگل سسٹم کے اندر اتنے لیکونز ہیں جن کی وجہ سے جو عام آدمی ہوتا ہے وہ سفر کرتا ہے.
3: جی بالکل سر.
4: تو اس کے لیے مجھے یہ لگتا ہے کہ آپ کو ہمیشہ کوشش یہ کرنی چاہیے کہ ایک اچھے سے اچھے لائر کے پاس جانا چاہیے جو آپ کو ایک پراپرلی گائیڈنس پرووائڈ کر سکے.
3: جی سر.
4: لیکن جہاں تک ہے کہ آپ کو سفر کرنا پڑتا ہے تھرو دا لیگل سسٹم, تو ہمارا جو لیگل سسٹم ہے پاکستان کا وہ انفارچونیٹلی ایسا ہی ہے کہ عدالتیں اگر کام کرنا چاہ رہی ہوں تو وکیل کام نہیں کرنا دے رہے ہوتے. موسٹ آف دا ٹائم ایسا ہوتا ہے کہ دوسری پارٹی چاہ رہی ہوتی ہے کہ اس کو لنگر آن کیا جائے تاکہ ان کا جو رائٹ ہے اس کو پروٹیکٹ کیا جائے فار دا ٹائم بینگ.
3: جی
4: تو ایسے ہی چل رہا ہے
3: سر. آپ کا کہنا ہے کہ کبھی جب عدالتیں کام کرنے کے موڈ میں ہیں تو وکلاء برادری ہمارا ساتھ نہیں دیتی, اگر وکلاء برادری ساتھ دے رہی ہے تو عدالتیں ساتھ نہیں دیتی.
4: ایگزیکٹلی ایسے ہی ہوتا ہے, موسٹ آف دا ٹائم ایسے ہی ہوتا ہے. لیکن اگر آپ دیکھیں کلوزلی اگر اس بات کو جا کے دیکھیں تو بیسیکلی پیچھے وکلاء کے پیچھے پارٹیز ہوتی ہیں.
3: جی
4: فار انسٹنس اگر آپ نے کسی کی پراپرٹی کے اوپر قبضہ کیا ہوا تو جتنا ٹائم آپ کو ملے گا وہاں پر رہنے کے لیے آپ تو اتنا ہی چاہو گے کہ اس کیس کو اتنا لنگر آن کیا جائے تاکہ جتنا دیر تک فیصلہ آئے گا اتنی دیر تک میں یہاں پر رہ سکوں.
3: جی جی.
4: तो बेसिकली पीछे पार्टीज होती हैं जो ये चाह रही होती हैं, लेकिन यही होता है। लेकिन मुझे लगता है कि हमारा जो लीगल सिस्टम है उसके अंदर काफ़ी इम्प्रूवमेंट की गुंजाइश है।
3: जी जाहिर साहब,
4: जब तक ये इम्प्रूवमेंट नहीं आती तो जो आम आदमी है वो सफ़र ज़रूर करता रहेगा।
3: जी जाहिर साहब, बहुत शुक्रिया। अभी तक के लिए सामेईन के लिए बहुत मुफीद रही होगी आपकी गुफ्तगू। अभी हम जानेंगे बकिया ब्रेक के बाद कि एक आम इंसान पर अगर FIR हो जाए तो उसको सबसे पहले क्या करना चाहिए और किस तरह से अपने वकला को या अपने वकील को करना चाहिए।